0: Rejuvenating media day by day. This is Salaam Media.
1: Bismillahirrahmanirrahim. Mere khuda mere lafzo baya mein zahir ho. Isi shikasta o basta zabaan mein zahir ho. Main surkhuru nazar aaun kalam ho ke sakoot. تیری عطا میرے ناموں نشاں میں ظاہر ہو جی السلام علیکم دس از مریم ہاشمی لائیو فرام سلام میڈیا جوہانسبرگ اینڈ دا پروگرام نیمڈ از مڈ مارننگ ٹاک ود مریم ہاشمی جی ہاں اسلام چینل سلام میڈیا کی اسپیشل اردو ٹرانسمیشن جو ہے وہ چل رہی ہے اور اس میں ہماری یہ کوشش ہے کہ ہم تمام دنیا سے آل اوور دا ورلڈ ہم جو ہے خواتین کو یا جو لوگ اس دنیا میں بہت سارا اپنا نام کما رہے ہیں بہت ساری خدمات جو ہیں وہ سارے انجام دے رہے ہیں تو ہماری ایک چھوٹی سی کوشش ہے کہ ہم ان کو جو ہے خراج تحسین پیش کر سکیں ان کو اپریشیٹ کر سکیں اور ان کو یہ پذیرائی مل سکے ناظرین ہوتا کیا ہے کہ دنیا میں ہر انسان کسی نہ کسی آزمائش پریشانی یا ضرورت سے گزرا ہوتا ہے کبھی کسی کو مالی مدد کی ضرورت ہوتی ہے کبھی ایک صرف مخلصانہ مشورے کی تو کبھی صرف ایسے شخص کی جو اس کی بات سن سکے اور اسے احساس دلا سکے کہ وہ اکیلا نہیں ہے تو یہ جو خیال اور یہ جو فیلنگ ہے یہ بڑی امپورٹنٹ ہے کیونکہ اکثر ہم سمجھتے ہیں کہ ہم ایک دوسرے کی مدد کے لیے بہت زیادہ ہمیں جو ہے دولت چاہیے وسائل چاہیے یا کچھ اس طرح کی ہمیں فائنینشیل ضروریات جو ہیں وہ ہونی چاہیے کسی کی ہیلپ کرنے کے لیے لیکن حقیقت یہ ہے کہ ایک چھوٹی سی کوشش ایک نرم لفظ ایک بر وقت تعاون اور ایک نیک قدم بھی کسی کی زندگی کو مکمل طور پر بدل سکتا ہے تو یہ ہماری جو کوشش ہے نا یہ ہمیں ایز اے انڈیویژول کرتے رہنا چاہیے تاکہ ہم دوسروں کی جو مدد ہے وہ ہم کر سکیں اور زندگی جو ہے وہ آسان لوگوں کی بنا سکیں آج کا ہمارا جو ٹاپک ہے وہ بھی اسی سے ریلیٹڈ ہے اور اس کے لیے ہمارے پاس ایک بہت زبردست جو ہے وہ گیسٹ موجود ہیں اس گیسٹ کے تعارف میں میں جو ہوں بہت ساری ایسی چیزیں ہیں جو میں بتانا چاہتی ہوں کیونکہ وہ بہت ایسے نیک کام دنیا کے لیے کر رہی ہیں اور بہت ساری چیزیں جو ہیں وہ لوگوں کے لیے کر رہی ہیں بہت باہمت ہیں اور بہت سب سے بڑی بات یہ ہے کہ وہ بہت فرینڈلی ہیں دوست خاتون ہیں جو کہ بہت ضرورت مندوں کی مدد کے لیے ہر ٹائم جو ہے وہ کوششیں رہتی ہیں کہ کسی کو کسی چیز کی سے ہیلپ کی ضرورت ہو نہ صرف وہ کمیونٹی کو کمبائن کرتی ہیں کمیونٹی کو جوڑتی ہیں بلکہ وہ چاہتی ہیں کہ دوسرے لوگوں میں بھی ایک میسج جو ہے وہ ان کی طرف سے جائے اور اس میسج کو وہ دنیا میں پھیلانا چاہتی ہیں تو یہ ایک چھوٹا سا جیسے ہم نے کل بات کی تھی ایک چھوٹا سا دیا ہے جو آپ جلاتے چلے جاتے ہیں اور اس سے کیا ہوتا ہے کہ آپ اس دیے میں دیے کی جو روشنی ہے وہ آپ بکھیرتے چلے جاتے ہیں تو ہماری معزز مہمان جو ہیں وہ ہمارے ساتھ موجود ہیں لنڈن سے انہوں نے ہمیں جوائن کیا ہے آج ہم ان سے پوچھیں گے کہ انہوں نے کس طرح سے اپنی جو ہے آرگنائزیشن جس کا نام ہے راہ خدمت اور اس کا آغاز کیا کیا سوچ ان کو آئی اور کس طرح کون سے ایسے چیلنجز تھے ظاہر ہے کسی بھی آرگنائزیشن کو بنانے میں کہیں نہ کہیں آپ کو بہت ساری مشکلات بھی آتی ہیں کبھی فائنینشلی آتی ہیں کبھی آپ کو پرسنل سپورٹ کی بہت زیادہ ضرورت ہوتی ہے تو ان تمام چیلنجز سے نکل کر آپ ایک اچھی آرگنائزیشن جو ہے وہ بنا سکتے ہیں آپ دوسروں کے لیے مدد کا ذریعہ بن سکتے ہیں تو ہماری معزز مہمان ہمارے ساتھ موجود ہیں سدرا بھٹی اور سدرا بھٹی سے میں بات کرنا چاہوں گی کہ سدرا بھٹی کو ہم ویلکم کرتے ہیں جی السلام علیکم سدرا
2: وعلیکم السلام
1: کیسی ہیں سدرا آپ بالکل ٹھیک ہیں
2: الحمدللہ بلکہ میں کہنا چاہوں گی دیکھتی آنکھوں سنتے کانوں کو سدرا بھٹی کا سلام
1: وعلیکم السلام
2: کرتی ہوں کہ آپ ٹھیک ہوں گے رب کائنات سے دعا ہے کہ آپ سب کو اپنے زمان میں رکھے خوش و خرم آباد رکھے
1: بہت شکریہ ماشاءاللہ یہ آپ کی جو ہے کیا کہتے ہیں دل کو چھو لینے والی جو آواز ہے جو آپ کا انداز ہے وہی ہمارے لیے بہت زیادہ جو ہے خوشی کا باعث ہے اور بڑا اچھا لگتا ہے کہ جب ہم سنتے ہیں آپ کی آواز تو بہت شکریہ سدرا آپ نے ہمیں ہمارے پروگرام میں جوائن کیا سدرا میں بات کری تھی کہ دیکھیں یہ بڑا ایزی ہے بہت سارے لوگ ہیں جو نرم دل رکھتے ہیں نرم جذبہ رکھتے ہیں لیکن کچھ کرنا چاہتے ہیں انسانیت کی خدمت کرنا چاہتے ہیں لیکن کبھی وسائل کبھی آپ کو سپورٹ اور کبھی کوئی ایسی مشکلات جو ہیں وہ آ جاتی ہیں جس سے وہ مدد نہیں کر پاتے جو وہ کرنا چاہتے ہیں آپ ان لوگوں کے لیے انسپریشن ہیں آپ ان لوگوں کے لیے موٹیویشن ہیں کہ کس طرح اگر آپ کسی کی مدد کرنے کی ٹھان لیں تو آپ کے لیے اللہ سبحانہ و تعالیٰ بہت زیادہ آسانیاں جو ہیں وہ فرما دیتے ہیں میں آپ سے یہی پوچھنا چاہوں گی راہ خدمت آرگنائزیشن کیا ہے اور اس کا مقصد کیا ہے آپ نے اس کو کیسے شروع کیا آپ اوور ٹو یو سدرا
2: سب سے پہلے مریم یو آر سچ اے بریلینٹ ہوسٹ اور جو ہمارا سلام میڈیا تھینک یو سو مچ فار ہیونگ می ٹوڈے اینڈ اٹس اے بریلینٹ شو میں نے آپ کا کل بھی ایپیسوڈ دیکھا you are doing brilliant job, mashallah, mashallah. May Allah bless you and give you a long and healthy life.
1: Jazakallah.
2: And now I will start with, I'm so sorry, mujhe thoda sa, I'm not well today. But still, maine kaha ke main aapke program mein zarur shirkat karun aur jo hamara raaye khidmat ka jo message hai, wo sari duniya tak jana chahiye.
1: Behtareen. جی فرمائیے
2: میں اپنی گفتگو کا جو آغاز ہے وہ شعر سے کروں گی اپنے لیے تو جیتے ہیں سبھی اپنے لیے تو جیتے ہیں سبھی ہے زندگی کا مقصد اوروں کے کام آنا بس یہی ہماری رائے خدمت کا ہمارا جو مین آبجیکٹیوز ہے نا وہ یہ ہے لائف از سو انپریڈکٹیبل ہم بینگ اے مسلم ہمارا یہ کانسیپٹ ہے اینی تھنگ کین ہیپن اینی ٹائم ود اینی ون یہی سوچ میرے بھی ہمیشہ میرے بیک آف دا مائنڈ چل رہی ہوتی ہے تو میں کہتی ہوں کہ وٹ ایور نالج آئی ہیو اور جو بھی ہم اپنا ٹائم انرجی جو دوسروں کے لیے کر سکے یہ ہمارے لیے آخرت میں یہی کام آئے گا دنیا میں تو آپ کو پتا ہے یہ لائف کبھی بھی اینڈ ہو سکتی ہے لیکن ہمارا اچھا کام یہ ساری زندگی یاد رکھا جائے گا
1: انشاءاللہ
2: ناؤ کم بیک ٹو یور کوشچن کہ رائے خدمت کیا ہے کیسے یہ کام کر رہا ہے الحمدللہ آئی ایم دا فاؤنڈر اینڈ ڈائریکٹر آف رائے خدمت آرگنائزیشن الحمدللہ اور مجھے مریم میں بہت خوش قسمت ہوں کہ مجھے میری جو ٹیم ملی ہے وہ بہت اچھی ہے الحمدللہ تو نہ صرف ہم یو کے میں کام کر رہے ہیں میرے ساتھ ایسٹ لنڈن کے ساتھ میری بہت اچھی لیڈرز ہیں امی کلثوم ایسٹ لنڈن کو ریپرزینٹ کرتی ہیں اس طرح ہمارے کافی جو لیڈرز ایسٹ لنڈن کے ہیں پھر اگر میں بات کروں پاکستان کی تو ہر شہر میں آلموسٹ ہمارے لیڈرز موجود ہیں تو ہم ہر لحاظ سے اگر پہلے میں یو کے سے سٹارٹ کرتی ہوں کہ ہم یو کے میں کیا پروجیکٹس کر رہے ہیں تو ہمارے واٹس ایپ کے کافی زیادہ گروپس بنے ہوئے ہیں فیس بک کے گروپس ہیں اور جو فیس بک کا گروپ ہے اس میں ہزاروں لیڈیز ہیں الحمدللہ اور اس کو ہم وی آر آلویز دیئر ٹو ہیلپ دیم ٹو سپورٹ دیم جو یہاں پہ پردیس میں جو مسئلہ ہے نا وہ لسننگ کا ہے لوگوں کی بات سننے والا ہی نہیں کوئی ہوتا تو ہم نے ان کو یہ کہا کہ ہم آپ کو سہارا بنیں گے وومن امپاورمنٹ کی بات کی جائے کانفیڈینس بلڈنگ کی بات کی جائے مینٹل ہیلتھ اویئرنس سیشنز کی بات کی جائے الحمدللہ یہ ساری سروسز ہم فری آف کاسٹ جو سب کو پرووائڈ کر رہے ہیں شاؤٹ آؤٹ دے رہے ہیں بزنسز کو کہ لیڈیز کو ہم امپاور کریں کہ یو کین ڈو اینی تھنگ بلیو ان یور سیلف Nothing is impossible in this world. Impossible itself says, I am possible. I am possible. بس یہی چھوٹا سا میسج میں اپنی ٹیم کو دیتی ہوں آگے میری ٹیم جو ہے وہ ماشاء اللہ ہمارے پاس کوالیفائڈ ہے سارے اور وہ سارے لوگوں کو کہتے ہیں کہ شاؤٹ آؤٹ فری دیتے ہیں کہ یس یو کین ڈو اٹ اسٹارٹ کرو اپنے آپ کو ہمت کرو اور یہ ڈپریشن اور یہ جو لونلینس ہے اس کنٹری میں اس سے نکلو اور اپنے آپ کو جو ہے ہمت پکڑو اینڈ یس یو کین ڈو اٹ اور اگر پاکستان کی مریم بات کی جائے الحمدللہ پاکستان میں آپ کو پتا ہے آپ خود بھی پاکستان سے ہیں کہ کتنے نیڈی لوگ ہیں وہاں پہ پاکستان میں بہت زیادہ الحمدللہ ود دی بلیسنگز آف اللہ کریم وی آر رننگ سیورل پروجیکٹس ان پاکستان وہاں پہ واٹر ہینڈ پمپ کی بات کی جائے کیونکہ پانی کا مسئلہ آپ کو پتا ہے صاف فلٹر والا پانی بہت ایشو ہے پھر اس کے بعد اگر ہم بات کی جائے بچوں کا سکولنگ کا تو ملتان میں ہمارا سکول ہے الحمدللہ وہاں کا لیڈر ہمارے ماشاءاللہ ملتان کے بہت اچھا کام کر رہے ہیں کوٹ ادو میں مسجد الحمدللہ فیصل آباد کی بات کی جائے تو مفتی قاری عبدالجبار صاحب تو وہ ہمارے لیڈر فیصل آباد سے رن کر رہے ہیں تو فیصل آباد میں مدرسہ دینی تعلیم تو میں یہاں پہ کنزا کا نام لینا چاہوں گی ہماری جو ٹیم لیڈر پاکستان ہے ان کو ہم نے یہ ٹائٹل دیا ہوا ہے کنزا شہزادی صاحبہ کو بیکاز شی از ویری ٹیلنٹڈ میں تو یہاں پہ موجود ہوں یو کے میں لیکن میں نے آپ کو جیسے پہلے کہا کہ میرے پاس اچھی ٹیم موجود ہے الحمدللہ تو کنزا پاکستان سے بہت اچھے پروجیکٹس لیڈ کر رہی ہیں یگ ٹیلنٹ کو اوپر لے کے آنا ابھی ہمارا نعت کا کمپٹیشن چل رہا ہے جس میں ہم بچوں کو کہہ رہے ہیں کہ آپ لوگ اپنی نعت کرو اپنے ٹیلنٹ کو آگے لے کے آؤ
1: بہت زبردست بہت زبردست سدرا یہی چیزیں جو ہے نا یہ موٹیویشن دیتی ہیں آپ کو پتا ہے کہ ایک شخص جو ہے وہ لیڈ کرتا ہے اور پھر ٹیم جو ہے وہ اس کے پیچھے اس کو فالو کرتی ہے اچھا یہ ایک کوسچن میرے مائنڈ میں بہت سالوں سے ہے ویسے لیکن میں پوچھنا ضرور چاہوں گی کیونکہ جب آپ اپنے کنٹری میں ہوتے ہیں تو آپ کو بہت ساری چیزوں کو آپ ظاہرہ جانتے ہیں اور سمجھتے ہیں لیکن آپ نے جو یہ آرگنائزیشن فارن کنٹری میں لائک آپ نے یو کے میں اسٹارٹ کی ہے تو اس کے لیے کتنی مشکل مشکلات آپ کو آئی ہوں گی, کتنا آپ کے لیے آپ کو ورک آؤٹ کرنا پڑا ہوگا, اور وہاں پہ آپ نے اپنی جو ٹیم خود ڈھونڈی ہے, بنائی ہے, آپ کے ساتھ لوگ کنیکٹ ہوئے ہیں, یہ تمام یہ ایزی ٹاسک تو نہیں ہے, کیونکہ ہر کوئی تو مدد تو کرنا چاہتا ہے لیکن اسے پتہ نہیں ہے کہ وہ اسٹارٹ کہاں سے کرے.
2: ویری نائس کوشچن مریم, بالکل آپ صحیح کہہ رہی ہیں. اٹس ویری ڈیفیکلٹ بیکاز یو کے کے رولس ریگولیشنز لاز کو فالو کرنا, اور میں یہاں پہ جو ہمیشہ میری جو انٹرویوز ہوتے ہیں میں اپنے ہسبینڈ کا ماشاء اللہ نام ضرور لیتی ہوں, محمد فیصل عثمانی. تو کہتے کہ جب بھی کسی خاتون کو, الحمد للہ میرے 3 ماشاء اللہ سے بچے ہیں, اور بچوں کے ساتھ چھوٹے بچے ہیں اور ان کے ساتھ میں ساری چیزیں مینیج کرنا, کمیونٹی ورک کرنا, ہوسٹنگ, نعت خوانی اور اپنی آرگنائزیشن کو چلانا, سارا جو ہے یہ میرے والدین کی دعائیں اور میرے ہسبینڈ کی موٹیویشن. میرے بہت زیادہ وہ مجھے سپورٹ کرتے ہیں الحمدللہ. ابھی بھی وہ آفس جا رہے تھے لیکن اس سے پہلے سارا سیٹ اپ کیا میرے لیے, حالانکہ لیٹ ہو رہے تھے, کہتے نہیں میں تمہیں سیٹ اپ کر کے دوں گا. تو یہ بڑا امپورٹنٹ ہے
1: بالکل.
2: اور واقعی میں ایک آرگنائزیشن کو رجسٹر کرنا یہ اٹس ویری چیلنجنگ, لیکن اگین میں وہی ورڈ یوز کروں گی, الحمد للہ آئی ایم بلیسڈ کہ مجھے بہت اچھے سپورٹنگ لوگ ملے ہیں.
1: اچھا یہ جو خواتین ہیں, خواتین کے بارے میں کہا جاتا ہے کہ خواتین جو ہے کسی بھی فیلڈ میں جو ہے ان کو بہت ساری مشکلات آتی ہیں, لوگ چاہے وہ پولیٹکس ہو, چاہے وہ پبلک اپیئرنس ہو, یا پبلک پلیسز پہ بھی ان کو جانا ہو, اس میں جناب آپ بتا سکتی ہیں کہ خواتین کا کیا کردار رہا ہے آپ کے آرگنائزیشن میں, اور کیا یہ فلی آرگنائزیشن جو ہے وہ خواتین بیسڈ ہے جیسے آپ نے قاری صاحب کا بھی نام لیا, یا پھر جو ہے اس میں خواتین کو وہ مقام دیا جاتا ہے یا جس طرح جو وہ ڈیزرو کر.
2: جزاک اللہ مریم. یو کے میں تو آلموسٹ ساری ٹیم ہی لیڈیز کی ہے, جتنے بھی ایونٹس ہوتے ہیں وہ لیڈیز کے ہوتے ہیں اور الحمد للہ. لیکن جو پاکستان میں آپ کو تو سارا پتا ہے وہاں چیلنجنگ سوسائٹی ہے, ابھی سیلاب آیا اور کتنے زیادہ افیکٹڈ ایریاز تھے, تو وہاں پہ لیڈیز کی سیکیورٹی, میں اپنی ٹیم کو ہمیشہ کہتی ہوں یو آر مائی فرسٹ پرائیورٹی. کبھی بھی میں, مریم ارسلان کراچی کی ٹیم لیڈر ہے ماشاءاللہ, تو میں ہمیشہ سب کو یہ کہتی ہوں کہ کبھی بھی اکیلے ڈیسیژن نہ لو, ہمیشہ آپ اپنے ہسبینڈ کو, پوری ٹیم کو, تو پھر ہمیں بوائز کو وہاں سپورٹ لینا مسٹ ہو گیا تھا ہمارے لیے سیکیورٹی پوائنٹ آف ویو سے. یہ چیلنجنگ ہے, آپ کو پتا ہے پاکستان کی جو سوسائٹی میں لیڈیز, الحمد للہ تھنگس آر گیٹنگ بیٹر ناؤ, پر اسٹل جو میری جو یہ میری ٹیم میٹس نہیں ہیں, یہ میری بہنوں سے بڑھ کر ہیں, تو میں ان کو یہی کہتی ہوں کہ ہمیشہ, اسی لیے ہم نے وہاں پہ الحمد للہ ہمارے لیڈر جو ہیں وہ مینس ہیں, اور کنزا شہزادی جو ہیں وہ ایز آئی سیڈ ارلیئر ماشاء اللہ وہ بہت اچھا کام کر رہی ہیں.
1: اچھا سدرا, سم ٹائم یہ ہوتا ہے کہ جب بھی ہم مدد کرنے کا سوچتے ہیں ہمارے مائنڈ میں یہ آتا ہے کہ مالی وسائل ضرور ہونے چاہیے, فائنینشلی سپورٹ کرنا کسی کو ضروری ہے. آپ کیا سمجھتی ہیں کہ اگر کوئی فائنینشلی سپورٹ نہیں کر سکتا تو اس کے لیے وہ کہاں سے اسٹارٹ کرے, کیا وہ ایجوکیشن پہ, یا آپ کہہ لیں کہ کسی کی اچھی تعلیم, جیسے تعلیم تو ہے ہی لیکن وقت دے دے, توجہ دے دے, کوئی مشورہ دے دے, کیا یہ کوئی ہیلپ ہو سکتی ہے کسی سے ان چیزوں سے؟
2: بالکل مریم, جو ہم اپنا ٹائم دیں, انرجی دیں, ضروری نہیں ہے. میں یہی کہتی ہوں کہ کافی لیڈیز ایسی ہیں, ہم ان سے کہتے ہیں کہ آپ لوگ بس ہمارے ساتھ آ جاؤ, ہمارا ساتھ دو, گھروں سے نکلو. اور کیونکہ یہاں پہ آپ کو پتا ہی ہے کہ لیڈیز کے اندر کانفیڈنس بہت کم ہے, وہ یہاں پہ آ کے بس وہ سمجھتی ہیں ہم اپنے بچوں کو لک آفٹر کریں, بچوں کو فل ٹائم دیں. تو لیکن ہم ان کو کہتے ہیں کہ نہیں, آپ کو اپنے لیے بھی جینا ہے. جب میرے زیادہ تر ایونٹ جو ہوتے ہیں وہ صبح میں ہوتے ہیں, اور یہ جو لیڈیز ہیں یہاں پہ بھی حالات ٹف ہوتے جا رہے, سچویشن ڈیفیکلٹ ہوتی جا رہی ہے, لیکن میں لیڈیز کو کہتی ہوں کہ بالکل آپ کی والی بات کہ یہ صدقہ جاریہ ہے, اپنا قیمتی وقت نکال کے دوسروں کو دینا, اور آپ اس طرح بھی آپ ہمارا سپورٹ کر رہے ہو, آپ دوسروں کو سپورٹ دے کر رہے ہو. اور مریم میں یہاں پہ ایک بات اور ایڈ کروں گی کہ میری جو آرگنائزیشن ہے, ہم نے یہ کوشش کی ہے کہ ہم صرف مالی مدد سے نہیں, ان کی صرف ان کو پیسے ایوری منتھ بھیجتے جائیں, نو. ہم نے اس طرح تو وہ بالکل وہ ہو جائیں گے نا کہ بس پیسے آ رہے, نو. ہم نے ان کو نا روزگار اسکیم لگا کے دیا الحمدللہ, یہ ہماری بہت سکسیسفل اسکیم ہے, اور ڈفرینٹ شہروں میں ہم نے ان کو ٹی سٹالز, اور ان کو پراپر گورنمنٹ سے ہم نے اجازت لے کے لگائے ہیں, تاکہ یہ کہ یہ نہ ہو کہ گورنمنٹ ان کو یہاں سے ہٹا کے دوسری جگہ کے, یا انلیگل ایریا ہے. تو ہم نے گورنمنٹ سے, ہمارے ماشاء اللہ ملک طاہر بھائی ہیں, وہ بہت اچھا کام کر رہے ہیں ہمارے, تو پاکپتن شریف سے تو اور بھی دیگر شہروں سے. اگر میں سب کا اپنی ٹیم کا نام تو لینا چاہتی ہوں پر میں سب کو ہی اپریشیٹ کروں گی, یو کے اور پاکستان ٹیم کو, اور میری یہی دعا ہے کہ ہم اسی طرح پیار محبت سے جڑے رہیں اور پاکستان کا نام روشن میں روشن کرتے
1: ہیں. بہترین صدرہ, اور کتنی پیاری آپ نے بات کی ہے کہ صرف مدد کرنا فائنینشلی ضروری نہیں ہے. آپ نے ان کو ایک جگہ دی, ایک پلیٹ فارم دیا اور ان کو ایک طریقہ کار دیا کہ وہ کس طرح اپنی ارننگز جو ہے وہ کر سکتے ہیں. وہ کہتے ہیں نا کہ ڈونٹ گیو دیم فش, گیو دیم فش راڈ, کہ آپ اپنی جو ہے مدد خود کے تحت آپ کام کریں, انہیں مستحکم کریں, انہیں اسٹیبل کریں. ٹائم ہو جاتا ہے ایک چھوٹے سے بریک کا. ناظرین ملتے ہیں اس چھوٹے سے بریک کے بعد. See you after that. Stay on Salaam Media.
2: Thank you.
3: When the perfect blend of stylish decor, exquisite halal cuisine, and warm hospitality come together, it could only mean Al Bayt Lodge, your true home away from home. Al Bayt is the ideal heaven for families, business people, and tourists, with its four-star family rooms and other luxurious facilities. Conveniently situated close to Port Elizabeth Airport, the beach, and other amenities, your stay will be truly unforgettable, as you'll be taking home lasting memories of the warm hospitality, the serenity and tranquility that Al Bayt has to offer. For reservations, call 041-583-6415 or visit www.albaytlodge.co.za.
4: Hey, Ghulam.
5: Yeah?
4: Did I return your lawnmower last month?
5: No, bhai, you didn't.
4: Oh, no. Now what'll I do? I wanted to borrow it again, man.
6: With Randri Jewelers, you won't have to borrow or lend because the prices are so well trimmed on all gold and diamond jewelry. Alternatively, we could remake your old jewelry into a brilliant new design. Visit Randri Jewelers at 151 Stevens Lamini Road, Musgrave, Durban. Randri Jewelers, the family name you can trust.
7: Gaza needs your support more than ever. Homes have been shattered and families have lost everything. With your support, our teams are delivering clean water tankers, feeding the hungry, and assisting orphans who have no one left. Let us give Gaza whatever help we can. African Muslims Agency, empowering, educating, inspiring.
8: Are you banking with convenience, transparency, and flexibility? With Al Baraka Bank's transactional banking account, you can enjoy convenient everyday banking designed around your needs. Benefit from zero fees on point-of-sale transactions and manage your banking easily through Al Baraka's secure mobile banking app and internet banking platform. From everyday payments to managing your personal or business banking, Al Baraka makes banking simple, transparent, and convenient. Visit albaraka.co.za to learn more. Al Baraka, your partner bank. Al Baraka Bank Limited is an authorized financial services and credit provider.
9: Right now, in some of the most devastated parts of our world, places close to many of our hearts, Doctors Without Borders is delivering emergency medical care where no one else will. Your donation gives a child surgery, a family clean water, a community a fighting chance against disease. This is an opportunity to make your giving count where it's needed most. Visit msf.org.za/sadaqa, that's SADAQAH, and donate today. Doctors Without Borders, we go there.
3: Rejuvenating media day by day. This is Salaam Media.
1: جی ویلکم بیک, مڈ مارننگ ٹاک ود مریم ہاشمی. جی ہاں, بات ہو رہی ہے آج دوسروں کی مدد کیسے کی جائے, کس طرح سے ان سے ان کو جو ہے اسٹیبل کیا جائے, مستحکم کیا جائے, اور کس طرح سے پاکستان کا نام, اپنے ملک کا نام اب دنیا میں کسی بھی کونے میں بیٹھ کر آپ روشن کر سکتے ہیں. ہمارے ساتھ موجود ہیں سدرا بھٹی. سدرا بھٹی سے ہم بات کر رہے ہیں ان کی آرگنائزیشن راہ خدمت کے بارے میں. اچھا سدرا, ایک بڑا اہم کوشچن یہ ہے کہ اکثر آپ جب کسی کی مدد کرتے ہیں تو کیا ہوتا ہے کہ اس مدد لینے والے کی عزت نفس بھی مجروح ہوتی ہے, یا کچھ اس طرح, کوئی ایسی ٹپ بتائیں جیسے جو لوگ ہیں جو مدد کرنا چاہتے ہیں تو ایک پراپر وے سے وہ ان کی مدد بھی کر سکیں, اور جس کی کر رہے ہیں اس کو یہ فیل بھی نہ ہو کہ اس کو جو ہے نا لو فیل کرایا جا رہا ہے. ذرا اس پہ روشنی ڈالیں.
2: مریم, بالکل یہ کوشچن بہت زیادہ آسک کیا جاتا ہے, اور ویسے تو اسلام میں یہ ہے کہ ایک ہاتھ سے دو تو دوسرے ہاتھ کو بھی پتا نہ چلے کہ تم نے کسی کی مدد کی ہے. تو اگر ہم اس کی عزت نفس کو اس کا خیال رکھیں گے سفید پوش کا, تو اٹس سو گڈ ان اسلام. بٹ हम जो है, अब मैं आपको अपनी ऑर्गेनाइजेशन का बताती हूँ कि हम कैसे काम करें. हमारे पास जो सारी एप्लीकेशंस आती हैं, हमारे पास केस आते हैं, हमारे लीडर्स उनको वेरीफाइड करते हैं. और यस, वी डू आस्क देम कि हम आपको, क्योंकि आपको पता है एक एक पैनी हमारे पास अमानत होती है. हम उनसे जरूर कहते हैं कि आप हमें वीडियो बना के दें, लेकिन ताकि हम बताएं कि आपकी अमानत हकदार तक पहुंची है. लेकिन हम उनकी प्राइवेसी का कैसे ख्याल रखते हैं कि हम उनकी जो जो हमें, फॉर एग्जांपल, हम उनसे परमिशन लेते हैं पहली चीज. और ज्यादातर ये होता है कि हम उनका फेस ही नहीं दिखाते. हम उनके सिर्फ हैंड्स को दिखा रहे होते हैं कि हमारे एक, या उनकी आवाज सिर्फ रिकॉर्ड कर देते हैं. तो जैसे हमने राशन पैक्स दिए
1: जी.
2: तो ख्वातीन की सिर्फ आवाज यूज हुई थी. तो ये इसलिए था कि ताकि हम मोटिवेट करें अदर्स को कि आप लोग भी, एक अच्छा काम हो रहा है उसमें हमारा साथ दें. लेकिन हमारे पास बहुत से ऐसे केसेस हैं अल्हम्दुलिल्लाह जहां पे वो बिल्कुल भी वो नहीं चाहते थे कि उनकी पिक्चर वीडियोस कहीं पे भी आए. तो हमने उनकी प्राइवेसी को मलूज खातिर रखते हुए अल्हम्दुलिल्लाह हमने कहा कि कोई ऐसी बात नहीं है, और बस हम एज ए एविडेंस स्लिप कि आपको मनी रिसीव हो गई है, आप एक मैसेज कर दें. क्योंकि हमें भी अपने आप को लॉस को कवर करना पड़ता है, क्योंकि ये यूके यहाँ पे एक एक एविडेंस सबमिट होता है कि हमने, आपने एक, आपके पास जो रकम आई थी आपने वो कहाँ यूज की है. तो फिर हमने अपने आप को भी इस तरह कवर किया हुआ है अल्हम्दुलिल्लाह.
1: सही. अच्छा सिद्रा, माशाल्लाह, ये भी मैं बताना चाहूंगी अपनी ऑडियंस को भी, अपने लिसनर्स को भी, कि माशाल्लाह आप इलेक्शंस भी में भी आपने पार्टिसिपेट किया है. आप डेफिनेटली, ये कोई बात नहीं है हर बंदा की विनिंग ही हो, तो आप खुद की जो पर्सनैलिटी है ना, यही बहुत बात है कि आप में इतना करेज है कि आपने उन इलेक्शंस में जो है आप स्टैंड किया. काउंसलर का इलेक्शन था, आप उसके बारे में ज़रा रोशनी डालेंगी कि कैसी कैंपेन थी आपकी, आपके लिए लर्निंग लेसन उस कैंपेन से क्या था.
2: मरियम, बिल्कुल, मैं एलम पार्क, हमारा ईस्ट लंदन की तरफ एक एरिया है
1: जी.
2: वहां की तरफ से अपनी मार्गरेट जो हमारी एमपी है, I like her so much. She is doing brilliant work, mashallah. And she is the one जो मुझे हमेशा सपोर्ट करती है, एनकरेज करती है, मैडम मेयर. और उन्होंने मुझे कहा था कि सिद्रा, तुम 10 साल से लेबर से हो और तुम जस्ट आओ, इस तरफ आओ, स्टेप लो. तो मुझे जो इस तरफ किया गया था एलम पार्क से नॉमिनेट. और अगर तो मुझे, आपको पता है यहाँ पे सारे एरियाज थोड़े से चैलेंजिंग भी हैं, जहाँ पे कुछ ऐसे एरियाज हैं जहाँ पे हमें हमें सेफ्टी हमारी फर्स्ट प्रायोरिटी है.
1: से.
2: तो इसलिए मुझे कहा गया था कि आप ज्यादातर जो और एरियाज हैं वहां पे आके हमारी हेल्प करें. तो लेकिन ऑन द अदर हैंड, ये आपके लिए लर्निंग पॉइंट ऑफ व्यू है, लर्निंग है. आप सिस्टम में आए, चीजें देखें, लर्न करें, ग्रो करें. तो दैट्स व्हाई मैंने उनको यस कहा था अल्हम्दुलिल्लाह. और मेरा रिस्पांस बहुत ग्रेट आया है अल्हम्दुलिल्लाह. और इंशाल्लाह आई एम सो एक्साइटेड एंड मोटिवेटेड कि मैं फ्यूचर में अच्छा और खुलकर कैंपेन करूंगी ओपनली.
1: जबरदस्त, यही बात है कि आप जिंदगी में हर स्टेज पर कुछ ना कुछ सीखते हैं, और सीख कर आपको वो एक स्टेज आती है कि आपको वो कहीं ना कहीं पहुंचा देती है. इसी तरह ये बहुत, मैं बहुत इंप्रेस थी, और मुझे बड़ा अच्छा लगा कि हमारे जब लोग ऐसे नॉमिनेट होते हैं, सिलेक्ट होते हैं, तो फिर जो है ना बड़ी बड़ी अच्छी फीलिंग आती है, बड़ा प्राउड मोमेंट होता है. अच्छा सिद्रा, लास्ट जो है फ्यू मिनट्स जो है हमारे प्रोग्राम के, सेगमेंट के चल रहे हैं आपके साथ, मैं आपसे पूछना चाहूंगी आपके फ्यूचर प्लान्स राह खिदमत के, और ये भी पूछना चाहूंगी, माशाल्लाह आपने इतना काम किया, आप क्या समझती हैं कि एक चीज वो रह गई है जो मैं जरूर करना चाहूंगी और राह खिदमत ऑर्गेनाइजेशन का नाम जो है वो रोशन करना चाहूंगी, बताइए.
2: मरियम, मैं जो है ना, पहले तो एक शेर जो हमेशा मेरे दिमाग में पीछे चल रहा होता है वो जरूर पढ़ूंगी. तमन्ना है कुछ दीनियों मिली काम कर जाऊं, तमन्ना है कुछ दीनियों मिली काम कर जाऊं, मोहब्बत और अखुवत का पैगाम आम कर जाऊं. तो 100 बातों की एक बात, मोहब्बत बांटेंगे. पॉजिटिविटी बहुत अहम करती है किरदार. पॉजिटिव रहें और नेगेटिविटी को अपने अंदर ना लाने दें और खुशियां बांटें. वही बात अगेन कि लाइफ इज सो अनप्रेडिक्टेबल, अपनी तरफ से 100% करें, बाकी अल्लाह की जात गफूर रहीम है. इंशाल्लाह आपको अल्लाह ताला जरूर आपको कामयाबियां देगा, कभी मायूस ना हो. थोड़े से चीजें मुश्किलात होती हैं शुरू में, लेकिन इंशाल्लाह इंशाल्लाह आप स्टेप लें, हिम्मत करें और आप कर जाएंगे. और हमारे फ्यूचर प्लान्स राय खिदमत के, अल्हम्दुलिल्लाह मैं बिल्कुल सेटिस्फाइड हूँ और मुझे रात को नींद सुकून से आती है अल्हम्दुलिल्लाह। और मैं बिल्कुल ये नहीं चाहती कि मैं रातों रात बहुत ही ऊपर चली जाऊं। नो, मैं बेबी स्टेप्स लेके ऐसे चाहती हूँ कि मेरा जमीर मुतमईन हो और मेरी टीम सेटिस्फाइड हो और हम सब आराम से काम करें, लोगों की फलाह के लिए काम करें। हमारे सारे प्रोजेक्ट्स जो हम चाहते थे अल्हम्दुलिल्लाह, वो सारे कुर्बानी का प्रोजेक्ट, राशन पैक्स, रमजान की बात की जाए, स्कूल की बात की जाए और दीनी दुनियावी तालीम की बात की जाए, बच्चों की कॉन्फिडेंस बिल्डिंग्स की बात की जाए, वुमेन एम्पावरमेंट की बात की, अल्हम्दुलिल्लाह वी आर सेटिस्फाइड, वी आर ट्राइंग आवर बेस्ट। और अल्हम्दुलिल्लाह दुनिया में तो अल्लाह ताला इज्जतें दे रहा है, दुआ यही है कि आखिरत में भी ये चीजें हमारे काम आ जाए इंशाल्लाह।
1: बेहतरीन सिद्रा, बेहतरीन आपका मैसेज था और हमारी बहुत सारी दुआएं आपके साथ हैं और ज़रूर इंशाल्लाह आप अपने मकसद में कामयाब होंगी और लोगों के लिए आप राह हिदायत बनती चली जाएंगी। बहुत शुक्रिया सिद्रा आपकी इस खूबसूरत साथ का, इस खूबसूरत बात का। जज़ाकअल्लाह, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
2: वालेकुम अस्सलाम, थैंक यू सो मच फॉर हैविंग मी, थैंक्स टू इस्लाम मीडिया, टेक केयर, हैव अ वेरी नाइस डे, फी अमान अल्लाह।
1: जज़ाकअल्लाह जी। ये थी हमारे साथ सिद्रा भट्टी और इनके साथ मिलकर ज़रूर आपको अच्छा लगा होगा क्योंकि इनकी जो खिदमात हैं वो इंसानियत की खिदमत जो है वो ये कर रही हैं और मेरे ख्याल में कि इससे बेहतरीन काम दुनिया में कोई नहीं है, दुनिया के आखिरत में कोई नहीं है। तो अल्लाह सुबहान व तआला से यही दुआ है कि अल्लाह सुबहान व तआला इन्हें इनके मकसद में कामयाब करे और इन जैसे बहुत सारे लोग जो हैं वो इनके साथ जुड़ जाएँ और दुनिया में जहाँ जहाँ हैं वो अपनी तौर पर लोगों की मदद, इंसानियत की खिदमत कर सकें। जी, वक्त हुआ जाता है छोटे से ब्रेक का। ब्रेक के बाद हम आएंगे अपने दूसरे गेस्ट के साथ, उनके साथ बड़ा इंटरेस्टिंग टॉपिक है, वो भी आपके साथ डिस्कस करेंगे। वो जो है बहुत सारे पेरेंट्स को कनेक्ट करेगा क्योंकि हम बात करने जा रहे हैं सोशल मीडिया हैंडलिंग की, किस तरह सोशल मीडिया को हैंडल किया जाए बच्चों के साथ, बड़ों के साथ और ख़ुद आपकी प्राइवेसी कितनी इंपॉर्टेंट है, इस पर हम आज बात करेंगे। हमारे साथ नेक्स्ट गेस्ट मौजूद होंगी, इस ब्रेक के बाद हमारे साथ रहिएगा। स्टे ट्यून्ड ऑन सलाम मीडिया।
7: We work hard to build our homes, businesses and futures. Protecting them shouldn't mean compromising the values that matter most. ACNE Group of Companies, a Muslim-owned business, offers our short-term diamond insurance covers founded on ethical principles, transparency, integrity and responsible service. This allows us to provide insurance solutions that align with ethical values while maintaining the protection and service standards you expect. To ensure complete peace of mind, all premiums, claims and premium investment funds are managed through designated Sharia-compliant bank accounts, reflecting our ongoing commitment to ethical and responsible financial practices. From your first inquiry to the moment you need to claim, we are committed to providing professional, transparent and reliable support. Choose insurance that reflects your values while giving you confidence and peace of mind. Speak to ACNE Group of Companies today to learn more about our commercial, engineering, professional indemnity and liability diamond insurance covers. Call Rafiq Isaacs on 084-822-6570. ACNE Group of Companies comprises authorized financial services providers under FSP numbers 43281, 45553 and 45915. Products are underwritten by New National Assurance Company Limited, FSP number 2603.
5: Shimmer, sparkle, captivate. Nothing less than a masterpiece. Droplets of gold inspires precious design. Platinum bursts with intricate freshness. And every pure diamond becomes more than just a girl's best friend. Voda Gold Gem Jewelers, where timeless dreams become a reality. Come to us. We tailor-make designer gold, platinum and diamond jewelry. Trade in or remodel your old gold. Clad yourself with classy name-branded watches. We offer insurance valuation and freezer card calculation. Visit us at 534 Ridge Road, Overport or call 031-208-9142. Voda Gold Gem Jewelers, manufacturers of fine gold and diamond jewelry.
10: Kids these days are smart, and when you're competing for their attention against their smartphones, you need to make smart choices, like using Sunfoil Triple Refined Pure Sunflower Oil in every meal you make. It's naturally cholesterol-free and approved by the Heart and Stroke Foundation as part of a balanced eating plan. So whether you're cooking, frying, or baking, you get the great-tasting results that'll get their attention faster than the latest app. And if that doesn't work, change the Wi-Fi password. Sunfoil. Now we're cooking.
11: When you give water, You bring life to drought-affected communities, providing fresh water for drinking, cleaning, and growing. Your support helps Islamic Relief implement water, sanitation, and hygiene projects, providing clean water to communities around the world. Donate now to Islamic Relief.
12: Listen to something fresh. Listen to Salam Media.
1: जी मिड मॉर्निंग टॉक विद मरियम हाशमी मैं हूँ आपके साथ और जैसे कि आप जानते हैं कि सलाम मीडिया की उर्दू ट्रांसमिशन जो है स्पेशल एडिशन जो है वो चल रहा है और मैं हूँ आपकी होस्ट मरियम हाशमी और मेरी कोशिश यही है कि हम जो है ऐसी गेस्ट आपके प्रोग्राम अपने प्रोग्राम में लेकर आएँ कि जिनसे आपको कुछ ना कुछ सीखने को मिले कुछ ना कुछ जो है हम उनसे नॉलेज जो है वो गेन कर सकें. हमारे साथ हमारी दूसरी गेस्ट बहुत प्यारी गेस्ट हमारे साथ मौजूद हैं और सॉलिसिटर हैं माशाल्लाह लॉ को बहुत अच्छे से जानती हैं और मैं क्या कहूँ उनके बारे में वो किसी तारीफ की मोहताज नहीं है और यही है कि आप उनसे मिलेंगे उनसे बात करेंगे और आपको पता लगेगा कितनी माशाल्लाह उनमें स्किल हैं कितनी माशाल्लाह उनमें जो है उनको नॉलेज है और कितना ज़्यादा उनसे बात करके आपको आसानी होती है. अगर आप किसी जगह फंस गए हैं अगर आपको कोई चीज़ समझ नहीं आ रही अगर आपके जो है माइंड में या आपको कोई लीगल चीज़ें एडवाइस करने वाला नहीं है तो आई थिंक कि वो जो है बहुत अच्छा अपना काम कर रही हैं जहाँ पर हैं वो बहुत अच्छे से लोगों को हैंडल करते हैं बहुत अच्छे से केसेस को हैंडल करते हैं. तो मैं आपसे इंट्रोड्यूस करवाना चाहूँगी मिसेज रोमाना कौसर. आइए अपने प्रोग्राम को वेलकम करते हैं. अस्सलाम वालेकुम रोमाना. कैसी हैं आप? ठीक हैं रोमाना?
13: मैं ठीक हूँ अल्हम्दुलिल्लाह. आप कैसी हैं?
1: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह. रोमाना बात हो रही है यूके की. यूके का वेदर आज कैसा है?
13: आज माशाल्लाह बहुत बहुत दिनों के बाद आई थिंक आज बारिश हो रही है तो बहुत ही अच्छा लग रहा है यहाँ पे.
1: जबरदस्त जबरदस्त. अच्छा रोमाना बात आज का जो टॉपिक है जैसे आपको पता है कि बहुत इंपॉर्टेंट टॉपिक है और बड़े लोगों के दिलों को छू जाने वाला ये टॉपिक है क्योंकि ज़ाहिर है सोशल मीडिया का इस्तेमाल छोटे से लेकर बड़े तक सब लोग कर रहे हैं लेकिन जो सबसे बड़ा ड्रॉबैक है इस बात का वो ये है कि अंदाज़ा नहीं है कि कौन सी चीज़ें प्राइवेट होनी चाहिए कौन सी चीज़ जो है ना वो आपकी बाहर नहीं आनी चाहिए या आपके पास पर्सनल आपकी पर्सनल इन्फॉर्मेशन है या पर्सनल चीज़ें हम समटाइम ख्याल नहीं करते. बहुत सारी चीज़ें हम अग्री कर देते हैं विदाउट रीडिंग एनीथिंग और ये आप ज़रा इस पे रोशनी डालें कि कितना इंपॉर्टेंट है कि अगर आप किसी चीज़ को साइन अप कर रहे हैं या आप किसी चीज़ को एक्सेप्ट कर रहे हैं तो उसको उसकी नॉलेज होना कितना ज़रूरी है. ज़रा इस पे रोशनी डालिए बताइएगा.
13: जी डेफिनेटली ये बहुत बहुत ज़रूरी है कि कोई भी प्लेटफॉर्म आप साइन अप कर रहे हैं यू नो किसी भी एज ग्रुप में आप हों लेकिन वो बहुत इंपॉर्टेंट होता है कि आपको उनका बैकग्राउंड जो भी आप प्लेटफॉर्म यूज़ करें उनका उनकी हिस्ट्री आपको मालूम होनी चाहिए कि फॉर एग्जांपल अगर व्हाट्सएप पे आप मैसेज कर रहे हैं या पिक्चर्स सेंड करें क्या वो स्ट्रीम्ड है आधा ही यू नो आपकी वो इंफॉर्मेशन वो डेटा रखते हैं कि नहीं. फेसबुक पे भी ये टॉपिक रेज हुआ था एंड जो भी दूसरे प्लेटफॉर्म्स हैं सोशल मीडिया पे इस पे भी रेज हुआ था. ये बहुत इंपॉर्टेंट होता है जैसे आपने कहा कि जो जब हम साइन अप करते हैं उसमें बस रूल्स एंड रेगुलेशंस कौन पढ़ता है इतने डिटेल्स में कोई भी नहीं जाता. एंड अगर कोई पढ़ भी लेगा उसमें इतनी उनको शायद नॉलेज ना हो कि एग्जैक्टली कोई भी क्लोज क्या कह रहा है कि वो आपकी इंफॉर्मेशन रिटेन करेंगे जो आप डिटेल्स दे रहे हैं या जो आप फ्यूचर में शेयर करेंगे क्या वो डेटा रिटेन होगा. आई मीन नॉर्मली आजकल तो सब कुछ सोशल मीडिया पे मतलब एवरीथिंग यू नो इट्स हार्ड टू कंट्रोल कि आप क्या इनपुट दे रहे हैं सोशल मीडिया को एंड कौन से प्लेटफॉर्म्स कौन सी इंफॉर्मेशन आपके आपकी यूज कर सकते हैं या रिटेन करते हैं.
1: सही. अच्छा कौन सी चीज़ें जो हैं हम पोस्ट कर सकते हैं हमारे लिए सेफ है जैसे कि पिक्चर्स हैं वीडियोस हैं उनसे पहले कंसेंट ज़रूरी है इजाज़त ज़रूरी है या हम जो है उसको एज इट इज पोस्ट कर सकते हैं?
13: आई मीन आजकल बिकॉज यू नो सोशल मीडिया सच अ लार्ज प्लेटफॉर्म एंड ये नहीं कि कोई एक ऐप इट्स लाइक एवरी यू नो बहुत सारी सोशल मीडिया ऐप्स हैं. कुछ लोग यूज करते हैं ऑब्वियसली पॉजिटिव वे अगर हम देखें तो यूज करते हैं मार्केटिंग के लिए आपको न्यूज अपडेट्स देने के लिए और कोई भी बिजनेस प्रमोट करने के लिए तो शॉपिंग के लिए सब यूज करते हैं. तो पॉजिटिवली अगर देखा जाए तो इट्स गुड टू शेयर कि आप चीजें शेयर करें लोगों को अवेयरनेस मिलती है लोगों को नॉलेज मिलती है. सो ये मतलब इट्स इन अ गुड वे बट आपकी अपनी पर्सनल चॉइस होती है कि आप क्या चीज सोशल मीडिया पर शेयर करना चाह रहे हैं.
1: सही.
13: बिकॉज वंस जब आप शेयर करते हैं इट बिकम्स पब्लिक अगर आपने उस पे यू नो ऑप्शंस उस पे रखे कि आपकी प्रोफाइल पब्लिक है, तो वहां से तो कोई भी वो चीज यूज कर सकता है, फोटोज या आपकी कोई भी इंफॉर्मेशन आप लिख रहे हैं उस पे, कोई भी पिकअप करके उसको यूज कर सकता है. लोग शेयर करते हैं, लोग फॉरवर्ड करते हैं, स्क्रीनशॉट्स लेते हैं, तो ये सारा यू नो ऑब्वियसली यू कांट कंट्रोल दैट. तो ये यू हैव टू बी केयरफुल कि आप क्या इनपुट दे रहे हैं सोशल मीडिया को.
1: सही. अच्छा, ये जो आपने जैसे बात की है पब्लिक की, कि इसका मतलब होता है फ्री टू यूज़, कि आप किसी की पिक्चर या किसी का प्रोफाइल आप डाउनलोड भी कर सकते हैं, और ये तो इसमें कोई रिस्ट्रिक्शन नहीं है, इसमें कोई ऐसा रूल नहीं है कि जहाँ पर फिर भी अगर आप इनकी फ्री टू यूज़ या पब्लिक चीज़ों को आप इस्तेमाल कर रहे हैं तो आपकी वो परमिशन लेनी ज़रूरी है.
13: ऐसा सच नहीं है किसी भी प्लेटफॉर्म पे.
1: right.
13: अगर आप देखें अगर किसी की प्रोफाइल, फॉर एग्जांपल मेरी प्रोफाइल अगर पब्लिक है और मैं कोई भी इमेज शेयर करती हूँ, तो द फैक्ट आई मेड इट पब्लिक किसी को मैं स्टॉप नहीं कर सकती. यू नो आई वुडंट नो कि किसने स्क्रीनशॉट लिया है, किसने फॉरवर्ड किया, किसको आगे किस कहाँ पे लगाई है, मैं भी अपने प्रोफाइल पे शेयर किया है. सो उसमें कोई ऐसा कंट्रोल नहीं है.
1: तो आप समझती हैं कि कंट्रोल होना चाहिए.
13: इसका ये है, सोशल मीडिया इतना वो इट्स सो फास्ट कि आप इस पे कंट्रोल नहीं कर सकते. यू नो अगर मैंने कुछ पब्लिक डाला है, देन एनीवन हैज द राइट टू टेक अ स्क्रीनशॉट एंड शेयर इट.
1: एक्जेक्टली.
13: अब मैं कैसे कंट्रोल करूंगी, आई वुड नॉट नो.
1: और बहुत ज्यादा से ज्यादा नोटिफिकेशंस आ जाती हैं, और मेरा ख्याल है ये भी बम्बार्डमेंट लोगों को बिल्कुल पसंद नहीं आती कि हमें बार बार नोटिफाई हो रहा है कि ये जब हमने चीज पब्लिक कर दी, ये भी बड़ा ईजी है इसको अगर उन्होंने किया है तो. ये आपकी जिम्मेदारी है, आपने किस तरीके से अपनी चीज़ों को जो है यूज करना है, अपनी पिक्चर्स, अपनी वीडियोज को जो है उनकी प्राइवेसी को कैसे मेंटेन करना. अच्छा रोमाना, बड़ा इंपॉर्टेंट है किसी की, यानी कि आप समझते हैं कि एक आम इंसान, उसके लिए ये कितना समझना ज़रूरी है कि उसके सोशल मीडिया पर बुनियादी हकूक क्या हैं, बेसिक राइट्स क्या हैं, क्या इसके बारे में इंफॉर्मेशन लेना इतना ही ज़रूरी है, इसके लिए वर्कशॉप्स वगैरह होनी चाहिए.
13: डेफिनेटली होनी चाहिए वर्कशॉप्स, स्पेशली जो ओल्डर जनरेशन है जो शायद सोशल मीडिया आजकल यूज करते हैं, मे भी अभी तक सीख रहे हैं, उनको इतनी नॉलेज नहीं होती कि उनके राइट्स क्या हैं, उनको चीजें कैसे यूज करनी है. समटाइम्स यू नो किसी ने कभी कोई ऐप यूज नहीं किया हो, मे भी वो कुछ पोस्ट कर दे, यू नो अपनी पर्सनल पिक्चर्स, शायद उनको नहीं, लाइक इवन बच्चों की भी पोस्ट कर देते, उनको नहीं पता होता कि ये लाइव जा रही है या पब्लिक में है, एंड कोई भी इसको मिस यूज कर सकता है, इसको कॉपी कर सकता है. तो उनके लिए वर्कशॉप्स होनी बहुत जरूरी. मैं समझती हूँ कि हमें इंफॉर्मेशन देनी चाहिए एंड इसके ऊपर आई बिलीव यू नो जहाँ पे मैं रहती हूँ लोकली वी डू प्रोवाइड दैट सर्विसेज. वर्कशॉप्स होते हैं इसको सिखाने के लिए भी, यूज करने के लिए भी, एंड उसकी प्रोटेक्शन के लिए भी, कि आप कैसे अवॉइड कर सकते हैं कोई भी ऐसी सिचुएशन.
1: सही. जी रोमाना, ये जो फेक अकाउंट्स बनते हैं तो इस पे लीगल एक्शंस क्या लेना चाहिए, अगर किसी के फेक अकाउंट्स बन जाएं या कोई भी आइडेंटिटी आपकी लीक हो जाए तो उस पे आपके राइट्स क्या हैं, आप क्या कर सकते हैं, रिपोर्ट कर सकते हैं और उसके अलावा क्या कर सकते हैं?
13: जी ये बहुत ही इम्पोर्टेंट आपने क्वेश्चन पूछा. वी डू प्रोवाइड दैट सर्विसेज. वर्कशॉप्स होते हैं इसको सिखाने के लिए भी, यूज करने के लिए भी, एंड उसकी प्रोटेक्शन के लिए भी, कि आप कैसे अवॉइड कर सकते हैं कोई भी ऐसी सिचुएशन.
1: सही. जी रोमाना, ये जो फेक अकाउंट्स बनते हैं तो इस पे लीगल एक्शंस क्या लेना चाहिए, अगर किसी के फेक अकाउंट्स बन जाएं या कोई भी आइडेंटिटी आपकी लीक हो जाए तो उस पे आपके राइट्स क्या हैं, आप क्या कर सकते हैं, रिपोर्ट कर सकते हैं और उसके अलावा क्या कर सकते हैं?
13: जी ये बहुत ही इम्पोर्टेंट आपने क्वेश्चन पूछा. इसमें बहुत सारे आजकल ऐसे हो रहे, क्योंकि